जीवन च नाम तो बिना जो कुछ भी चल रहे हैं। महाराज ने तो तरकार पाई उस भगती तो टुट के, भजन तो टुट के, नाम तो बेहूणा जीवन एक सजा है। मनुख इस तरह जीवन के इस बोझ नूं ढो रहा है जिस तरह मजबूरी होवे, बल्कि ना केवल इस जीवन नूं ढो रहा है बल्कि अगे वास्ते भी ऐसा हो रहा है कि इहदा आउण जाण चक्कर। कबीर जी ने बड़ी खूबसूरत गल कही। कबीर जी कहिंदे ने जे तूं इस जीवन विच जो कि इस जीवन का मकसद है वह पूरा ना किया, जिस काम वास्ते तेनू जीवन मिले है वह काम जे तू ना किया पता नहीं तेनू किन्नी वारी आना। भ्रमत फिरत तेलत के कप ज्यो, जिवें कहिंदे ने तेली का बलद एक चक्कर च पिया रहिंदा है, कोलू दे आले दुआले का चक्कर बनिया रहिंदा। इस तरह सृष्टि विच महाराज कहिंदे ने आवन आए सृष्टमय बिन बूझे पशु ढोर। जिस बंदे ने अपनी औकात नूं, अपनी हस्ती नूं, अपने आप नूं कदे वाचन दा जतन नहीं कीता, अपने आप ते कदे सवाल नहीं कीता मैं कादे वास्ते हां, मैनू किस वास्ते भेजिया गया, कदे ख्याल कीता है? कोई जानवर इन्ना दिमाग नहीं रखता कि वह अपने आप से सवाल कर सके, उहदे कोल इन्नी सुरत नहीं कि अपने आप से सवाल कर सके। जीव जंतु जानवर जितने भी पशु ने उन्हां दे जीवन का मकसद कितना कु है? सिर्फ इतना कि वह साह लेंदे ने, जींदे ने, घर बनाउंदे ने, उन्हां दे बाल बच्चे हुंदे ने, उन्हां बाल बच्चिया की पालना दे विच वह अपनी जिंदगी ला दिंदे ने, परवाह नहीं करते। कई ऐसे जानवर भी देखने विच आए ने जेड़े अपने शरीर के खंभ तोड़ तोड़ के अपने बच्चियां दा आलना बनाउंदे, अपने शरीर के खंभ खिच खिच के बच्चियां दा आलना बनाउंदे, बच्चियां दे सुख वास्ते अपने शरीर से तकड़ा दुख लैंदे। और एक मक्खी ऐसी भी देखने विच आई है तकरीबन भंवरे जिड्डी, जिसकी औलाद जो, जिसकी संतान, जिसका बच्चा उसके शरीर के विचों जब निकलता है तो उसे नूं खा के बस उहदे शरीर दे विचों दा बच्चा निकलदा, उहदे शरीर दा मादा खा के वह मर जाती, मक्खी मर जाती, उहदा बच्चा उसे दे शरीर दे अंदर दा मादा खा के उहदे शरीर दे उपर बैठा पलदा फिर उड़ जाता। ते जे बंदा समझे ना कि श्वास लेना, सौ जाना, खा के पै रहना, औलाद हो जानी, तो उस औलाद की बड़ी संभाल हो जानी, तू बहुत उचेचा कम कर लिया, कुछ नहीं, यह तो जानवरों वाला काम, उन्हें आलना बना लिया तू घर बना लिया, उन्हें कोई खुटकुरना बना लिया तू कोई महल बना लिया, कोई वक्री गल नहीं। गल सिर्फ इनी है कि वह जितनिया जूना ने वह सारिया सिर झुका के चलन वाली, केवल मनुख सिर उठा के चलन वाली जून, यह सीधा तुरन वाले, एदा दिमाग उपर नू है, सिर उपर नू है, इसे करके एक उची गल करता है, एक नवी गल करता है। और जुगा पहला जब तो मनुख ने इस धरती के उत्ते अपना वजूद महसूस किया है उदों तो अंदर एक सवाल उठे है कि इन्हां जानवरां नालों, इन्हां आम जीव जंतुआं नालों मैं वखरा, मेरे हथां च कुशलता है, मेरे नेत्रां च पछाण है, मेरे कन्नां विच सोझी है, मैनू सो के प्रतीत करन दी समझ है, मैं सुन के महसूस कर सकना, जबकि आम जानवर एक एक गुण लैके बैठे होंगे। कन्न सब जानवरां दे ने, लेकिन सब जानवरां दे कन्न इन्ना कम नहीं करते जिन्ना बंदे दे कन्न कम करते। ते जे किसी जानवर दे केवल कन्न बहुत कम करते ने तो उहदा नक नहीं कम करता, चमगिद्दड़ दे कन्न बड़े कम करते, कुत्ते दा नक बड़ा कम करता, चील दी अखां बड़ा कम करदियां ने, लेकिन बंदे दा यह सारा कुछ बड़ा सख्त कम करता, बड़ा जबरदस्त कम दा है, बड़ा सूझ वाला है। और सारिया तत्ता ने मिलके, सारे इंद्रा ने मिलके मनुख नू विशेष बना दिता। इस विशेष मनुख ने अपने आप से सवाल किया मैं कादे लिए, और जुगा तो यह सवाल करता आया, मुड़ मुड़ के जवाब मिलता रहा है। एक गल बड़ी खूबसूरत विचारक ने कही, वह कहता है निरंकार ने बड़ा कुछ रचे, लख 84 जोन सबाई मानस को प्रभदीवड़े,
مالک نرنکار نے سب کچھ رچیا ہے تے سارے رچنا دا سکھر جو ہے وہ منک ہے. واہگرو دی ساری رچنا دا کلائمیکس منک ہے. سب تو ودیا رچنا وہ منک ہے. ہوں منک بھی بڑا کچھ رچ رہے ہیں. سدھارن ڈنڈے تو شروع ہو کے یترا تو شروع ہو کے اج یہ کمپیوٹر اس نو آپ نو حیران کری جا رہے. بندے نے بڑا کچھ رچیا ہے لیکن بندہ سنتوشت کوئی نہیں, کیونکہ یہ جو کچھ رچنا ہے, جو یہ رچنا کا سکھر ہے وہ یہ ہے کہ یہ جس نے رچیا انہوں لب لوگ جان لو. جی وہ نہیں جان سکتا تو اپنے آپ نو جان لو کہ میں کی ہاں تے کدے نہیں. یہ سوال بڑے چر کا چلے آ. جد جد کسی نو یہ جواب آڑیا ہے کہ میری ہوند کدے لئی ہے, ایک نویں دھرم نے جنم لیا. جد بھی کسی نو یہ سوال کا جواب ملیا ہے کہ منخا جیون کدے لئی ہے, ایک نویں دھرم کا جنم ہوا. اس دھرم کے انوسار ہی بھی لوگ ہوئے نے, کیونکہ وہ دھرم کے انوسار ہی ہو کے لوگوں اپنا جیون سکارتھا ہوں جا کے سما پا کے لوگوں نے دھرما نو کیول کرم کانڈ بنا دیتا. دھرم پیہے ہوں چلے گئے, مڑ کے نواں دھرم لوڑ محسوس کی جاتی رہی. دھرما کا جنم ہوں رہا, منک کے اندر سوال اٹھتا رہا, جواب مڑ مڑ کے یہی سی. دھن گرو نانک دے سدیوی دھرم دے وچ بھی یہی جواب ہے, پرانی تو آیا لاہ لین, تیری زندگی کا تو مقصد ہے. لکھ چوراسی جون سبائی, مانس کو پربدی وڈیائی, اس پوڑی تے جو نر چوکے سو آئے جائے دکھ پائے دا. جے اس جیون وچ کوئی اچیچی گل نہ کیتی, سرجنہار نو نہ پچھانے او دی سرجنا دی سکھر اپنے آپ نو نہ پچھانے تے پھر او پرمت سرت تیلک کے کپ جیو گت بن رہن بہائی ہے. زندگی تا لنگ جائے گی لیکن یہ چکر بنیا رہ جائے گا. آن جان دا کبیر جی دی جیونی وچوں ایک ساکھی ملتی ہے, بڑی پرسدھ ساکھی. کبیر جی نے باہر پھردیا ایک بیل ویکھیا سی. بیل او جس نو بہت ورتیا گیا, ورت ورت کے مار مار کے اُدے کول پورا کم لے کے جس لئے وہ بوجھ بن گیا تے اُنوں گھروں کڈ دتا گیا. کسے تیلی نے کم لیا ہے یا کسے زمیندار نے کم لیا ہے, کم لے کے جس لئے بڈھا ہو گیا وہ شریر کم دا نہیں رہ گیا, اس نو گھروں کڈ دتا. دیو درشتی والے برہم گیانی کبیر جی نے گو نال اس نو ویکھیا, اس رلدے ہوئے نو ویکھیا, ترس نال بھرے من نال گو نال ویکھیا تے پچھانے. پچھان کے کہندے نے تو اوہی تا نہیں جنوں کہندے ہوندے سا بھگتا آ جایا کر کتے ستسنگ وچ, تے تو کیا سی بھگت جی آ جاں گا ذرا کاکا چھوٹا ہے جی ذرا سیاح ہو لو نا کتے ادھر ادھر چھال مار کے ڈگ کے لت بہ نہ پڑھا پوے ذرا یہ خیال رکھنا ضروری. اس تو بھی پچھے اپنی جوانی ویلے تو اے کردا رہیا کوئی نہیں میں ویاہ کرا لوا میں آیا کراں گا, بال بچے دار ہو گیا بچے دا خیال پی گیا, ذرا تو بڑا ہو گیا بچہ تے تو یہی کہندا رہیا جی ہن ذرا او دی نگرانی دا بہت خیال رکھنا پیندا ہے کتے بگڑ نہ جاوے. جس نے جوان ہو گیا تساں کیا بھگت جی ہن تا ضرور آیا کراں گے دا کاکے دا ویاہ کرنی. کاکا بھی ویاہ آ گیا تے پھر ایک ریجاں کہ بس کوئی نہیں وہ ہن نواں نواں ویاہ ہے وہ اپنے موج میلے وچ آئے تھوڑے دنوں نو اپنا کم کار سنبھال لوے گا تے پھر میں آنا ہی کرنا اور کرنا کی تہاڈے کول ہی آنا اور کتھے جانا. وہ بھی سما پڑیا لوکاں لنگ گیا, پھر ایک ایسا سما بھی آیا مڑ کے تینوں کیا بھگتا ہن تاں آ جایا کر ہن تاں منڈا بال بچے دار ہو گیا. کہندا جی کی کراں منڈا تاں بال بچے دار ہو گیا, وہ بال بچے ہن مینوں نہیں چھڑدے, ہن وہ بال بچے نہیں چھڑدے, پہلا اپنے بال بچے پھر منڈے دے بال بچے کاروبار. یہ سارے چجر جیون لنگدا لنگ گیا, اخیر ایک دن اے شریر تو چھٹی کر گیا لیکن اس گھر نو نہ چھڑ سکیا, اودے وچ پرتی پیندی نہیں. اس دے نال ملدیاں جلدیاں کتنی ہی ساگیاں, کہندے نے اس گھر نو کدے کتا بن کے چمڑے آ, کدے اس نالی وچ کیڑا بن کے پھردا رہیا, کدے اس گھر دی رکھوالی وچ ناگ بن کے پھرتا رہا, کدے اس گھر دا بوجھ ڈھونے واسطے کھوتا بن کے پھرتا رہا, اس گھر نو نہیں چھڑ سکیا, اس گھر دا موہ نہیں چھڑ سکیا, مر گیا جونا چ پیندا رہا جونا چ پٹکدا رہا. کبیر جی پچھان دے کہندے نے تو اوہی تا نہیں, تو اوہی جاپنا ہے جس نو کہندے سا بھگتی کر لے, بھگتی کر لیندا تے مڑ کے تینوں آ بیل دی جونی نہ پینا. بھگت جی وہ نقشہ بھی کھینچتا ہے, وہ جیون کا جو نظارہ بنے ہیں وہ بھی دکھا رہے ہیں سن. کہندے نے چار پاں جدو تیرے دو پیر سن, تو کھڑا سا انہاں دو پیراں تے,
پیر دو سن کھڑا سا سیدھا تے سیدھا کھڑا ہو کے تو بڑا کچھ سوچ سکتا سا انہاں چار پیروں تے کھڑا ہو کے تو ہن کچھ نہیں سوچ سکتا تیری سوچن کرن دی سمرتھا سیمت ہو گئی ادو تو سوچ سکتا سا مگر تو نہ سوچیا پشوا والا جیون ہی بتایا پیٹ بھرو پشوا جو سویو منک جنم ہے ہارے ہوں تیرے چار پیر نے ہوں تو کی سوچے گا بلکہ جیون دے وچ بھی کئی بار ایسا ہوتا ہے کہ منک لے کے خیال بیٹھا ہے کوئی نہیں کر لینے اس معاملے چ تلور دے کے بیٹھا بھگتی دے معاملے چ کئی بار بندہ پروگرام بھی بنا رہ جاتا اور عام طور سے پر جوانی وچ لڑکپن وچ بچپن وچ بال بچے داری دے سمے وچ ادکھڑ عمر وچ منک ایسا سوچتا رہتا ہے بس ہوں شروع کر دینا ہوں بس کر ہی دینا ہے شروع تھوڑے دنوں نا بھگتی کا کام شروع کر دینا ہوں نت نیم شروع کر دینا ہر گردوارے جانا شروع کر دینا اور سچ کر کے جاننا جہاں بندہ پروگرام بنا رہتا ہے نا کدے کچھ نہیں کر سکتا کرتا کیول وہ ہے جہاں شروع کر دینا جس نے شروع نہیں کیتا کیول ویوتا بنا رہا نا کدے کچھ نہیں بنتا ویوت کرے تے نال ہی شروع کر دے جس نے شروع نہیں کیتا وہ کدے سرے نہیں لگتا تسا ویکھیا ہے کوئی بھی پینڈا کرنا ایک قدم تسی چکتے ہو تو پینڈا مک جاتا لیکن جس بندے نے قدم نہیں نہ چکیا وہ پہلا قدم حالانکہ جہاں منزل تے پہنچن والا قدم ہے وہ بڑا مہتوپورن جاپتا ہے منزل تے پہنچ گئے یہ قدم اخیرلا قدم بڑا مہتوپورن جاپتا ہے لیکن نہیں جہاں پہلا قدم ہے وہ دا بڑا مہتو جی پہلا قدم نہ چکیا جا آخری قدم بھی کدے نصیب نہ ہوگا وہ پہلا قدم یہ ہے کہ منک نو بچپن تو بچپن چھوٹے تو چھوٹی اوستھا دے بڑے سیانے سوج والے ماں باپ نے جہے آپ گرو بھگتی پربھو بھگتی چ لگے نے تے بچیاں نو پریر کے گردوارے لے آؤ نے نت نیم کراؤ نے گٹکا پھڑا کے پاٹھ کراؤ نے چھوٹے تو چھوٹی عمر انہوں نے گرو نال جوڑن کا جتن کرتے لیکن کما کرنا بچیاں نو گرو نال جوڑن کا جتن کیول وہ کرے گا جی اپنی زندگی اپنے جیون جی ایک روٹین ایک جگت بنی ہوئی ہے کہ وہ پاٹھ کرتا ہے جی باپ بچے نو کہندا ہے پاٹھ کریا کر تے آپ نہیں کرتا بچہ کدے نہیں کرے باپ کہندا چل گردوارے چلیے جی تو آپ تر رہا ہے تو بچہ بھی نال تر پائے گا جی باپ لیٹیا لیٹیا کہے کاکا جا گردوارے ہو رہا تو بچہ اتوں تک تر پائے گا راہ جگہ پیچھا ہو جائے گا جواب نہ بھی دے کہے گا باپو آپ تو جانا نہیں مینو کہندا نہیں پہنچ سکے گا آپ بندہ کرے آپ شبھ رستے تے آپ شبھ مارگ تے قدم دھرے تے بچیاں چھوٹی تو چھوٹی عمر چ اس پاسے پریر کے لا تے جڑا بندہ ویونتا کرتا رہ جائے کر لیں اگلے سال کریں گے ادو اگلے سال کریں گے اینے سالوں کے ہو جائیے پھر کریں گے کوئی نہیں کر سکتا بندہ وہ پرانے رشیاں نے کچھ ویونتا کی سن انہوں نے چار آشرم بنا دیتے چار حصے جیون دے کر دیتے وہ کہندے نے برہمچر 25 سال برہمچاری رہو پھر گرست آشرم 25 سال تو 50 سال تک تسی گرست وچ کھچت رہو بچے ہو جان انہوں نے سنا کے پڑھا کے لکھا کے سوار کے کما کارا تے لا دیو 50 سال دی عمر چ پھر تسی سنیاس لے لو 25 سال سنیاس تیاگ کر کے دھیان لاؤنا سیکھو بھگتی کرنی سیکھو 75 سال دے ہو جاؤ 75 سال تو بعد پھر جو کچھ سیکھیا ہے بان پرست آشرم وچ لوکاں نوں سکھاؤندے پھر گرو نانک صاحب نے دیکھا یہ تما کمال کی گل ہے کہ بندہ ایسا پروگرام بنا کے بیٹھا ہے کہ 75 سال سے 100 سال کا ہوئے گا یہ 10 سال کی عمر چ فتح کے جا گیا پھر کی ہوگی ساری ویوں تو تری رہ جائے گی یہ تو جتوں جا کے اتوں سویر فورن جلدی تو جلدی کبیر جی کہتے ہیں جب تیریاں دو لتاں سن ادو تین سوچن کی لوڑ سی کہ چھتی تو چھتی بھگتی وا لگ جاواں ہن تو کی کرے گا چار پانگ دوئے سنگھ ادو سر تے سنگھ نہیں سی ادو سر دے اتنے سرتی کا پیرس تے سنگھ پشو پنے دی نشانی حالانکہ کئی مورکھ جانوراں دے سنگھ نہیں بھی ہوندے لیکن عام طور تے سنگھ ادھے سر تے دکھائے جاندے نے اب تسی دیکھ دیو نا کوڈے راکش دی آپاں کئی بنائی ہوئی چتر ویکھدے ہاں فوٹو ویکھدے ہاں مانس کھانا بندہ منکھاں دا ماس کھان والا بندہ ادھے سر تے سنگھ وکھا دیتے اس کر کے وکھا دیتے کہ منک نہیں ہے منک تو تھلے دی چیز ہے پشو پڑے والی گل ہے راکش پرتی والی گل ہے راکشاں دے سر تے سنگھ وکھائے جاندے منک دے سر دے اتنے سنگھ نہیں وکھائے جاندے ہاں جدو منک بہت اچا اٹھ جاندہ ہے نا پھر دے چہرے دے دوالے ایک نور دکھایا جاندہ
फोटो बनाने वाले एक प्रकाश विखाते ने यह देवता हो गया मनुख तो उच्चा उठ गया मनुख तो थले आएगा तो सिर से सिंह विखाने पैणगे मनुख तो उच्चा उठेगा तो चेहरे से नूर विखाना पेगा यह बिल्कुल मनुख की अपनी मर्जी है यह थले नू आउंदा है कि उपर नू जांदा है देवी गुणा वल वधदा है कि पशु गुणे वल वधदा है कबीर जी कहते चार पाम दोए सिंह कोंग मुख हुण तो बोल कुछ नहीं सकता गल नहीं कर सकता मेरी गल का उत्तर नहीं दे सकता तब कैसे गुण गई है हुण तू करेगा भगती उदो नहीं की हुण कर सकेगा तब कैसे गुण गई है उठत बैठत ठेंगा पर है उठदिया बहदिया तेन सोटा मार दें जिदे खेत के कोलो भी लंघना है वह डांग नाल तेन भजा देंगे काम ना करन ते तेनू सजा मिली हुण तेनू खान ते किसे पासे मुंह मारन ते भी पैर पैर ते सजा मिलती है हर बिन बैल विराने हुई है विराने दे बैल जिदा कोई साई खसम ना हो विराने विच भटकण वाला बैल फाटे नक तेरी नक दे विच जेड़ा वो नथ पा के तेनू तोरदे रहे ने उस नथ ने तेरा सारा नक पाड़ छड्डिया फटिया होया तेरा नक जिदे च हुण नथ भी शायद ना पै सके टूटे कंधन मार मार के तेरे कंधे उन्होंने तोड़ छड़े तेरे कंधे उन्होंने कुट कुट के तोड़ छड़े ने जख्मी हो चुके हाथे नाकन टूटे कंधन कोदो को फुस खई है हुण तां तू किसे खेत नूं मुंह मारन नहीं देना उन्होंने किते कोई थों तूड़ी कोई सुका चारा कोई घा तिनका किधरे पिया होया ए फुस खा के गुजारा तेनू करना पै रहा सारो दिन डोलत बन मैया सारा दिन तू बन च भटकदा रहना अज हुण पेट अगही है अजे भी तेरा पेट भी भरिया भुख तेरी कायम है क्योंकि तेनू कोई चाचा खान नू देंदा नहीं जिन्ना चिर तेरे शरीर विच काम करन दा दम सी उन्ना चिर तेनू अपनी लोड़ नू कुछ ना कुछ उपाल दे रहे हुण क्योंकि तेरे शरीर दे अंदर सत्ता नहीं हुण तेनू कोई खान नहीं देंदा कुदरत दे इन्हां खुले खेतां विचों कुदरत दीआं खुलियां चरवाहां इन्हां चरागाहां विचों भी तिरका तेरे भागां विच नहीं है तो कहंदे ने सारो दिन सडोलत बन मैया अज उहना पेट आ गई है तो कहंदे ने जन भगतन को कियो ना मा कहो ना मानो भगतां ने तेनू किया भगती कर लै उस जीवन विच तू भगतां दा किया नहीं मन्निया कियो अपनो पई है हुण तू अपना कीता पा वाकई मनुख अपना कीता वह तां है ना बैल दी जूनी च पा रहा लेकिन आम तौर से मनुख इसे जीवन विच अपना कीता पा रहे जिन्ने संसार ते दुखी ते आए है करदे परेशान लोग ने पापी कर्म कमाम दे करते हाए हाए इथे जीवन विच ही ते अगे भी नानक ज्यों मथन माधानिया त्यों मथे धर्म राय अगे जाके भी लेखा देना औखा हो जाता जीवन विच भी महाराज कहंदे ने

مسلمان نے اندر سوپڑ کس طرح ہے تو اندر ادھر کرے دیا جی اس کو کمان دیا سکھ پائی اسی اتم کی جائے اپنی تنا نے سکھ خانی چڑھے دور میرے چل کے گرو کی اصل کر سربت مائی مائی ماں گرو کی گوشت میں یہ تا اتم کہہ رہے ہیں جی یہ کوئی ساڈے ہو رہا ہے جی گرو پڑھے گا گرو کہے گا کام گزارے جا گرو کی کرپا ہوئے گی تو بانی پڑھ وہی تو سارے گرو کلے نہیں کہہ بانی نہ گرو نہیں کہہ کہ ستسنگ نہ حجت ہے یہ من رکھ نہیں گرو تو پریز ہے کت جائے بھائی ست سنگی جتنے ہر سال کرنا بنا یہ نہ کرنے بہانے کہ میرے کی بات آپ گرو بانی پڑھائے گا آپ امر چڑے گا کدے نہیں کیا بھی گرو آپ روٹی کھوائے گا اور واسطے سارا اپرانا کر کم بھی کر دیں ساری سمگری بھی کر لیا تا جا کے پرشادہ تیار ہو جائے پرشادے واسطے اتو میں آتم بھوجن واسطے بھی جو تھی ٹھیک ہے ادم کرے دیا جی اس کمان دیا تین دیا تو سب مل نان اتری کمائی کر سکھ کا کرم تیسرا کرم ہے اس وائی گرو کا سمرن نانک اتری چنت جی چنتا نہیں اب سان ہر ویلے چھاڑ دی رہی ہے کہ دور ہو گیا کل جی کا پتا جی نے تو سکھ نو مہان ادم میں وکاس سنگھ تے ادم دیا تو دنیا دھاکا پہ پنجاب کی دھرتی تھی کس طرح سوارے کپ جوالا بنا سارے دیش نو ان ملتا ہے ایک ہی مرضی ٹیکنیکل ویو دے نال گرو نے تھوڑے سے بڑی بخشی دی دنیا نے یہ سدھ کر دیتا ہے کہ سارے دیش واسی خاص کر کے گرو کے سکھان کے اندر مہان بخشی جہے کام نو ہاتھ پاندے چڑھ گیا تھے گرو نے نانک نام چڑھ گئی سدا کیونکہ نانک کے نام نال چڑھ گئی بابا جی بابا نند سنگھ جی مہاراج کے دو ارتھ کرتے نانک نام چڑھتی قلم جی کو دھن گرو نانک پاتشاہ جی کا نام ہے وہ سدا چڑھتی قلم یا نانک نام چڑھتی کلا جہد کو گرو کا نام ہے وہ چڑھتی کلا چڑھ کے کسی کا برا نہیں سوچتا تیرے پانے سروت کر کرنی کرنی ہے سمرن دھرم کی کرنی یہ بھی بندگی ہے بانی پڑھنی ہے واحگرو کا جاپ کرنا یہ بھی بندگی دان پور کرنا یہ بھی بندگی کال کھائے کے چتوں دے نانک رہا نانک چنیا سکیاں جے بھر جانے کوئے سرتے چنی جان کی جوگی کا جگ
योगी भी चुनी चाहिए या जटी सुरते चुनी ज्ञान की योगी का जत होए राजे चुनी न्याय की तिक्र ही का तत् दान गृहस्थी का धर्म है दान सुन दान सुन पीछे संतर करके माए दंग मारन लगे बहुत ही माया है जी दंग मार दी है किस तरह रोमे आ जाए कईया माया का ही मनता माया का ही मान कर वाहगुरु की बख्श ये तो वाहगुरु की दात कि वाहगुरु के अर्पण करते हैं पानी चलता पवित्र रहा है तन चंगे पास गुरु के लेखे लगता रहे तब सुखदाई है दान पुन करना यह भी सिमरन सत्संग करके लेना यह भी सिमरन स्वादन स्त्री पति की सेवा कर रही है यह भी बाबा जी बच्चे कर रहे ये कोई बीबी कारण माड़ा फेरी रोटी का टाइम हो गया प्रशादा तैयार नहीं किया पति घर आए भागवान प्रशादा तैयार हो क्योंकि टाइम है रोटी का खाने उन्होंने कहा स्वामी मैं तो नाम से जपती हूं रोटी आप पका के खाई बाबा जी कहते थे इसका नाम नहीं है ये मन मत तेरी माड़ा फेरी ये मन मत है नाम की है ये रोटी का टाइम हो गया तो अपने पति वास्ते सोना पुछा का त्याग करके पति ने क्योंकि कम कर दिया या उन्हें कम किया तो मेरे भोजन त्याग कर रहे ये भी सिमरन है बाणी पर ही पढ़ दी है हर टाइम सतगुरु जी पहले पहले हर कोई जा गए किसी महापुरुष ने गए सारी दुनिया सारे जाग रही दूजे पैरे भोगी तीजे पैरे तस्कर जाके तस्कर के अंदर चोर तीजे पैरे तस्कर जाके चौथे पैरे जो वो समय योगी ले जाते गुरसिख ने जा कर पिछ लड़ाती जागर जाके की करना नाम दान इशनान करा इशनान करना ते बह के जपना सपना नाम पुन नाम दान इशनान कराए फिर मिठा बोलन निव चल नाम जप के बाणी पढ़ के नहीं लोगों ने झगड़ी करता नहीं करता तेरे वर्गा तो नहीं मिठा बोलन ये अमृत पीता है तो रखना मिठास पड़ी है मिठा बोलन निर्चल निमदार करे गुरु के सिख का मन नीवा तो मत रजकरण चल गया तो मन ऊंचा हो गया तो मत नहीं निकल ताइयों सिखी नहीं जी खुशबू है साढ़े अंदर कट मिठा बोलन निर्चलन हथों दे के पढ़ा मनाए तो देखे तो शुक्र करना पाचा तेरी कृपा थोड़ा सोना खाव थोड़ा सोना तो थोड़ा भाई साहब जी ने लिखे सिखता है कर्म थोड़ा सोना तो थोड़ा पर लिखदार भी नहीं कितना थोड़ा समीए पे कितना थोड़ा खाई जी अगे अठ रोटियां खाली है तो सत खा ली जे जे बारह घंटे सौने तो दस घंटे सौने कोई निगरान समीए ने बाबा जी की भी बेनती की बाबा रन सिंह जी महाराज बेनती की महाराज आपके पास करो बाबा जी कह लगे इतना थोड़ा खाओ जिन्हें नाम सारा दिन शरीर पीड़िया ही ना खते डिगा ही ना वो भी कोई खाने बाबे लिखे है सबरत मिठे बनिए सुनिए सारे हर तुरसी मुख बोलने मारन नाल किए छत्ती अमृत भावे जाको नदर करे बाबा होर खाना तुगी खुआर जित खाते सन पीड़िए मन में चले विकार वो खाने की खत जेदे मन विकार ही बनिया है हर मेरे पीड़े ही नहीं मुसलमान रोजे रखते सिख रोज रोजा
रोदे का मकसद यह नहीं भी खुदा रब कोई सोच रोदे का रखने का मतलब है शरीर की शुद्धि शरीर की डॉक्टर को जाने डॉक्टर साहब बुखार हो गए क्यों हो खटे निकार आते पर एक दिन फाका कर रहे दवाई मिल गई अपने आप पैदा ठीक हो जाए तो इसी तरह रोजा रखना वर्त रखना ये नहीं भी कोई कर्म नहीं सिर्फ शरीर की शुद्धि है शरीर ठीक हो जाता है पर गुरु का सिख तो रोज रोजा है रोज वर्त रखना तो कहना थोड़ा कर्म ये शरीर ठीक रही डॉक्टर को जाने नहीं पे बाबा जी ने वचन किया इतना थोड़ा खाओ जिदे शरीर बोझ नहीं ना बने तो इतना थोड़ा सौ जिदे साडा अमृत सौकी ना इतना अलम आहार अलम सी थोड़ा सौना खाना थोड़ा बोलन बोलन पाए एक बहुता नहीं बोल सारा दिन गप्पा ही नहीं पाए थोड़ा यह भी गुरमत है फिर काल खाए सुकृत करे कल काल के सुकृत करे वड्डा होए ना आप कराए जे गुरु ने वड्याई बख्शी है तो जनाऊंगा नहीं वड्याइया गुरु वालों आदियां फिर हमें च नहीं आता अरदास करता तुझ अगे अरदास तुम्हारी जीओ फिर सब तेरा कहो नानक सब तेरी वड्याई कोई नहीं ये गुरु बख्शिश तो गुरु की वड्डा होए ना आप बनाए फिर पैसा निकल सात संगत मिल गांव दे रात दे निचल कर ये दो टाइम दे मेरे किरत भी करनी कमकार भी करना तो अमृत रहने से छावा नहीं ताकि गुरु नाम जुड़ना है जिस तरह तुम्हें जुड़ जुड़ के करना की है शब्द सुरत पर जा करे गुरु ने शब्द की विचार सुननी तो कर सदगुरु परचे मन पर जाए फिर भाई साहब जी कहते हैं सिख का जीवन आस्था विच निराश आस्था विच रहा हो क्योंकि जे आशा आशा रखिए तो जे ना पूरी हो मन बड़िया चाहिए कल चला आस्था विच निराश सिख है उदम करे जिस तरह तुम उदम की बंदगी का स्वरूप की है बाबा जी बचन करते सन कर बंदे तू बंदगी जिचिर कट में सा हो बंदगी का स्वरूप हुक्म है आपको क्योंकि स्वरूप जितने तक स्वरूप लकड़ना ना बढ़े उतने तक मन जुड़ता है तो निशाना कोई नहीं है ना सन तो बंदगी का स्वरूप जोड़ा है वो है हुक्म सिख जरा किरत भी करता है नाम भी जपता है बच्चों ना भी प्यार करता है सैर भी करता है हंसता भी है तंगे कपड़े भी पाता है गुरु नाल भी जुड़ता है ये सब गुरु का रूप हुक्म मनिए होवे परवान तो खत्मे काम है बस भाई समझा साहबा ने तीन दिन वास्ते किया नहीं लिया सैयद बुद्धू शाह को आ गया चिट्ठी लैके कहता बुद्धू शाह छेती चिट्ठी पढ़ के सुना क्योंकि मैं घर पहुंचा सैयद बुद्धू शाह ने गुरु का हुक्म

संत जना मेरे राम। नदी दे पानी नू आराम नहीं आउंदा चौके दे अंदर शौ सागर दे मिलन दा तरल है। चौके पानी शौ सागर तो ही विछड़े है। हुकम विच बदलां दा रूप तार के वसिया फिर ठहरिया नहीं एदे अंदर तड़प है। पत्थरां दियां चोटां सहारदा जंगलां विचों लंघदा फलां नूं चीरदा भज्जा जांदा इहदा निशाना इसे तरह प्यार वालियां रूहां प्यारे दे रस्ते ते तुरदी है। जेड़ा तुरे ही नहीं है वो पहुंचेगा। तुरन वाले नू आज कदे ना कदे तो पहुंच। इस जन्म नहीं तो अगले जन्म ही सही पर आज तो मन विच दर्शना दी प्यास तो प्यास बुझ जाए मुबारक है। जे अंदर प्यास लगी है तो धन गुरु अर्जन देव पातशाह जी उस प्यार वाली रूह तू भी कुर्बान जांदे। जिस जन को प्रभ दर्श प्यासा नानक ताके बल बल जाए। जुड़े है मालिक दी आराधना। सूरज ने अख खोली उठे और नदी दे कंडे कंडे तुरिया जाने चादर दी बुकल मारी साईं दे सिमरन ते बाणी दियां तुकां पढ़दे। अचानक ही सामने तकिया कोई इंसान दूरों भज के आउंदा पर नदी दे किनारे ते आके खड़ो जा। एक वेरी दूजी वेरी भी भज के आए तीजी वेरी जिस वेले भज के आया ये कुछ करना चाहता सी के सोने हाथ ने इस दी बां फाई ते प्यार नाल पुछे क्यों भाई की करन लगा है। तक कोई सुंदर मूर्ति है जिसके चेहरे ते बड़ा नूर है अखां च मस्ती क्योंकि अमृत वेले जागण वाला गुरु दी बाणी पढ़न वाला गुरसिख जड़ा है उसके चेहरे ते कोई अगम नहीं खेड़ा। अयाश इंसान पाप करन वाला ओदे चेहरे ते कदे भी ए वस्तु नहीं आ। अमीर दा तन बैंकां च पिया है उहदा मत्था चमकदा अरे झूठा तन है जिन्हां गुरसिखां ने सच दा वणज कीता है नाम रूपी तन कट्ठा कीता है उहनां दे मस्तक ते भी चमक हुंदी। पाणी च लिखिया जे को तन धरती विच दबे तां मत्थे चमकदे। बाणी पढ़न वाले दे मस्तक तों ही जापदा ते ए लगन वाला की करन लगा है इन्हें क्या मैनू छड़ दो। मैं इस दुनिया तो तंग आ गया तंग आके की करन लगा है
کہنے لگا میں چھال مار کے ندی مرنا چاہوں. سونی سورت مسکرا کے اس طرح کا مرنا یہ ٹھیک. اس طرح کا مرنا یہ آتم گھات کہ جو آتم کاتی ہے بانی چ لکھا ہے آتم کاتی جگت کسائی جس نے اپنی آتما کا کات کی. اس طرح کا مرنا ٹھیک نہیں. کیوں مرنا ہے؟ میں بڑا دکھی, میں دنیا تو تنگ آ گیا. کارن جی, میں کدے مایا تاری سن, میرے کاروبار چلتے سن, فرما چلدی سن, دیساں بدیساں وچ میرا کار وہار, سارے شہر وچ اتنے تک میری کوٹھی دے دروازے کے دربان ہر ویلے کھڑوتا رہتا. میرا حکم سی کہ کوئی منگتا بے آگت مہاپرش میرے دروازے تے نہ آئے, جے غلطی نال آ بھی جائے تو دربار نو حکم سی انہوں اگے توڑ دینا ہے, انہوں دینا کچھ نہیں. اسی طرح ہوتا ہے. پر ایک دن کوئی سائیں دا پیارا مہاپرش آ گیا. اس نے آ کے صدا کیتی, رب دیاں داتاں پراپت کرن والے ہو, رب دے نام تے کچھ دیو. بھوک لگی ہے, بڑی بلوان. فرید نے لکھے موتوں بھوک بری, راتی کھا دنے پھر کھڑی, بھوکا انسان کئی طرح دیا غلطیاں کر جانا ہے, پاپ کر جانا ہے. مہاپرش کسی پیار چا کے سدا دیتی. سربان نے کیا اگے جاؤ, اس کو کچھ نہیں ملے گا. پر مہاپرش ہس پہ کہنے لگے کیوں نہیں ملے گا, جی تو اتے کچھ نہ ہوئے تو کچھ نہیں ملے گا, جی میرے سائیں نے سب کچھ دیتا ہے تو سائیں دے نام تے منگدا کچھ دے. دربان نے پھر اس نے کیا پائی, یہ ٹھیک ہے محل ہے, اندر بےنت پدارت ہے, پر ساڈے سیٹ دا حکم نہیں ہے کسی نے کچھ دے. اس واسطے چلا جا مہاپرش, میں نہیں جانا. مہاپرش پیاری ساتھ سنگت تو جاوا ایڈے وسدے رستے گھر تو خالی. دربان نے پھر بھی سمجھایا, مہاپرش نہیں گئے, آخرکار میں اندروں باہر آ گیا. تکیا دربان نو پوچھے, دربان نے کیوں کھڑوتا ہے؟ سیٹ جی بڑا کیا ہے, جانتا نہیں, چلا جا. مہاپرش ہس پہ کہنے لگے نہیں جانا, کچھ لے کے میں نو کرو دا. صاحبان شری سکھمنی صاحب جی دے اندر آپ روز پڑھتے گن گاوت تیری اتر سمیر, جو جو صاحب دے گن گاؤ گے تیو تیو من نمرتا ہو جائے. من دے اندر غریبی, غریبی دا کہ نہیں مطلب ہے میرے کپڑے پانے یا نردن ہونا, یہ دلدر کے. غریبی دا مطلب ہے نمرتا. کر کرپا جس کے ہردے غریبی وساوے, نانک ایہاں مکت آگے سکھ پاوے. گن گاوت تیری اترس میل, برس جائے ہوں میں برس. اس واسطے صاحباں نے گن گاؤ نہیں سارے او صاحب گیان تہان کچھ کرم نہ جانا, سار نہ جانا تے آئے کری پڑی.
ਜਿਸ ਬਾਪੂ ਦੀ ਗੌਰ ਚ ਵੇਖੀ ਮਾਲਕ ਦੀ ਰਹਿਮਤ ਪ੍ਰਾਪਤ ਕਰ ਰਹੇ ਹੋ, ਆਹ ਮੁੱਦੇ ਵੀ ਪਵਿੱਤਰ ਕਰੋ ਸਾਰੀ ਗਾਈ।